नजिको नंगा सलाब याखि थांग नंग याग्र थांगो खमायले बुनिच हाताले सुजले हनांगै